नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। प्रधानमन्त्री नरेन्द्र मोदीको राजनैतिक जीवनको 25 वर्ष सम्पूर्ण भएको उपलक्ष्यमा देशका अरू अरू प्रान्तका साथै असममा पनि आगामी 17 सेप्टेम्बरबाट 17 अक्टोबरसम्म सेवा संकल्प अभियान जनसेवाए नारायण सेवा शीर्षक कार्यसूची रूपायण गरिनेछ। गुवाहाटीको श्रीमन्त शङ्करदेव कलाक्षेत्रमा अनुष्ठित बीजेपीको वर्धित राज्यमा कार्यनिर्वाहक सभामा यो सिद्धान्त ग्रहण गरिन्छ। सभाको अन्तमा पत्रकारहरूसित भएको कुराकानीमा यसबारेमा प्रकाश गरेर मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भन्दछन् कि यो समयमा प्रयासक्रमले राज्यमा विभिन्न प्रान्तमा रक्तदान शिविर, स्वास्थ्य सेवामूलक कार्यसूची, स्वच्छता अभियान, युवाहरूको लागि विभिन्न प्रतियोगिता र सामाजिक जनचेतना वृद्धिको निम्ति विभिन्न कार्यसूचीहरू रूपायण गरिनेछ। मुख्यमन्त्रीले आगामी 19 सेप्टेम्बरमा जुबिन गार्गको स्मृतिमा राज्यका विभिन्न ठाउँमा रक्तदान कार्यसूची अनुसूचित गरेर शिल्पीको प्रति श्रद्धाञ्जली ज्ञापन गर्ने छन् भनेर प्रकाश गर्दछन्। सेवा संकल्प अभियानको भाग हिसाबले 17 सेप्टेम्बरबाट राष्ट्रिय पर्यायमा महानगरीभरि सेवा अभियानको रूपायण गरिनेछ। नगाउँ लोकसभा समष्टिको आगामी उपचुनावको लागि बीजेपीले जिल्लाका भूतपूर्व आयुक्त देवाशिष शर्माको नाम घोषणा गरेका छन्। दलका केन्द्रीय चुनाव समितिले उहाँको पार्थित्वमा अनुमोदन जनाएका छन्। श्री शर्माले केही दिन पूर्वमा जिल्ला आयुक्तको दायित्वबाट अवसर लिएर बीजेपीमा योगदान गरेका थिए र यो उपचुनावको लागि एआइएडिएफले रेजाउल करिम सरकारको नाम घोषणा गरेको छ। समष्टिमा कङ्ग्रेसले साथै दुई एक दिनमा दलीय प्रार्थीको नाम घोषणा गर्ने सम्भावना छ। उल्लेख छ कि आगामी 6 अक्टोबरमा मतग्रहण हुने नगाउँ लोकसभा समष्टिको चुनावको लागि प्रार्थीहरूले आगामी 16 सेप्टेम्बरसम्म मनोनयन पत्र दाखिल गर्न सक्छन्। 9 अक्टोबरमा मतगणना गरिनेछ। उतातिर उपचुनावको लागि इभीएम र भीभीपेटको पहिलो पर्यायको रेन्डमाइजेसन हिजो समष्टिको अन्तर्गत दुवै जिल्लाको संलिष्ट जिल्ला चुनाव विषयको कार्यालयमा अनुष्ठित हुन्छ। जिल्ला आयुक्त आरण्यक शैक्याको अध्यक्षतामा अनुष्ठित यो प्रक्रियाद्वारा समष्टिभित्तिक रूपले थिङ, रूपोहीहाट, सामगुरी, नगाउँ, बट्रदबा र रहा विधानसभा समष्टिको लागि इभीएम र भीभीपेटहरू कम्प्युटरद्वारा लटरीले आवंटन गरिनेछ। सिल्चर पौर निगमको चुनावको निम्ति मनोनयन पत्र दाखिल प्रक्रिया हिजो समाप्त हुन्छ। मुठ 151 जना प्रार्थीको मनोनयन पत्र दाखिल गर्दछन्। सिल्चर सरकारी बालक उच्चतर माध्यमिक विद्यालयमा 42 वार्डको निम्ति सहकारी रिटर्निङ विषयको तत्त्वावधानमा मनोनयन पत्रहरू ग्रहण गरिन्छ। आगामी 14 सेप्टेम्बरमा मनोनयन पत्रहरू जाँच गरिनेछ। 17 सेप्टेम्बरमा बेलुकी 3 बजीसम्म प्रार्थीहरूले प्रार्थित्व प्रत्याहार गर्न सक्नेछन्। चलित वर्षको तेस्रो राष्ट्रिय लोक अदालत आज देशभरि अनुष्ठित भएको छ। लोक अदालतद्वारा देवानी, आपोसविहीन फौजदारी, चेक बाउन्स, वैवाहिक पारिवारिक विवाद, मोटर दुर्घटना, क्षतिपूरण, ब्याङ्कको ऋण र विद्युत सम्पर्कीय मामलाको पर्यायमा विवाद निष्पत्ति गरिनेछ। यसको अंश हिसाबले दक्षिण सालमरा मानकासार जिल्लाका फेमामारीस्थित जिल्ला अदालत चौहदमा आज बिहान 9 बजीदेखि राष्ट्रिय लोक अदालतको आयोजना गरिएको थियो। कामरूप जिल्लाका बोकुका टुडुकापारा मुर्गा नर्सरी फार्ममा मिसन सेनेही जोरी अधीनमा आयोजित एउटा अनुष्ठानमा हिजो मन्त्री विश्वजित दैमारीले अंशग्रहण गर्दछन्। हस्ततात र वस्त्र रेशम शिल्प विभागका श्री मन्त्री श्री दैमारीले मुगाको खाद्य

भूमिकाहरू पन र अनुष्ठानमा मुख्य अतिथि हिसाबले भाग लिन्छन्। चीनको मोकीमा चलिरहेको जुनियर एसिया कपको पहिलो फाइनलमा आज भारतीय महिला दलले दक्षिण कोरियाको विरुद्ध खेल्दैछ। भारतीय समयअनुसार बिहान 9:45 खेल सुरु भएको हो। क्वार्टर फाइनलमा पाकिस्तानलाई 19-0 परास्त गरेर गतबारको च्याम्पियन भारतले सेमी फाइनलमा प्रवेश गर्दछ। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्ट साथै 101.6 मेगावाट्समा। समय यस बेला दिउँसोको 3:22:45 भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। श्रोताबिन, कार्यक्रम सुरु गर्दैछौँ। आज असमिया साहित्य संस्कृति धर्म दर्शन समाज र संस्कृतिका मूल चालिका शक्ति शङ्करदेवको तिरुभाव तिथि हो। यसै तिथिमा आउनुहोस् त सुनौँ यो छोटकरीमा वार्ता। असमिया साहित्य संस्कृतिका धर्म दर्शन समाज र संस्कृतिको मूल चालिका शक्ति वैष्णव धर्म प्रचारक जगद्गुरु श्रीमन्त शङ्करदेवको तिरुभाव तिथि महोत्सव आज समग्र राज्यका 17 नामघरहरूमा पालन गरिरहेको छ। गुरुजनाको एकान्त शिष्य माधवदेव गुरुले स्थापन गरिया ऐतिह्यमण्डित बरपेटा सत्रमा पनि पालन गरिएको छ महापुरुष शङ्करदेवको तिरुभाव तिथि महोत्सव। आज सम्पूर्ण क्षत्रिय रीतिनीति परम्पराले बरपेटा सत्रमा शङ्करदेवको तिरुभाव तिथि पालन गरिएको छ। गुरुजनाको तिरुभाव तिथि उपलक्ष्यमा आज बिहानदेखि बरपेटा सत्रमा भक्तहरूले गुरुजनालाई श्रद्धासुमनको साथै सेवा अघि बढाएका छन्। विभिन्न नामघरहरूमा साथै ढेकियाखुवा नामघर श्री श्री आठखेलिया नामघरमा पनि गुरुजनाको आशिष लिन धेरै मानिसको समागम भएको छ। श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो गुरुदेव श्रीमन्त शङ्करदेवको आविर्भावमा तिथिको बारेमा केही जानकारी। श्रोताबिन, हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीबाट, र कार्यक्रममा अब प्रस्तुत गर्न जाँदैछौँ आज साहित्यिक कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौँ स्वरचित कविता वाचन। कवि हुनुहुन्छ निकी छेत्री।

भुर्र उडिरहेको छ, सानो चरा भुर्र भुर्र उडिरहेको छ, थाहा छैन उसलाई यो देशमा के भइरहेको छ, थाहा छैन उसलाई यो देशमा के भइरहेको छ। दिनभरि आहारको खोजीमा साँच परेपछि आफ्नो गोडमा, छैन उसलाई कुनै गद्दी हडप्ने होडबाजी, छैन उसलाई कुनै देश हडप्ने होडबाजी, उसलाई त बाँच्न परेको छ मानिस जस्ता प्राणीबाट, आफ्नो पनि उसको जस्तै प्राण हो भनी नठान्ने, गुलेली तन्काएर एक चोटीमा सपना चकनाचूर पार्ने। सानो चरा भुर्र भुर्र उडिरहेको छ, थाहा छैन उसलाई यो देशमा के भइरहेको छ, थाहा छैन उसलाई यो देशमा के भइरहेको छ। कविताको शीर्षक छ को कसरी कहाँबाट, तिमी त्यहाँबाट म यहाँबाट, बाट बाट मिलेको छ घाट यसरी नढाट, कहाँबाट सबै माताको गर्वबाट, कसका लागि तिम्रा लागि मेरा लागि समाज देशका लागि, लागि लागि आफै छोडिने आफू नजिक जाँदा ऊ टाढिने, बोलाउँदा नसुन्ने हेर्दा टाउको उता फर्काउने, यता आइजा भन्दा उता काम छ भन्ने, म आफै तारिने मनसाह गरेको छु साथी, जहाँबाट बोलाउँदा नसुन्ने हेर्दा नदेखिने, छ छैन कसैलाई थाहा नहुने, यस्तो ठाउँ जहाँ भेट्न जाने कुनै साधन हुँदैन, फर्किआउने कुनै व्यवस्था हुँदैन, निराश होइन केवल आशा, योग्यताको कुनै श्री सम्मान छैन, योग्यताको कुनै श्री सम्मान छैन। हुन्छ जादुगरी हातको सफाई, एउटा गायब दुईटा गायब भन्छ, तर हुन्छ आफैमा लुकिरहेको हामी सबै मख परेको, तिमी त्यहाँबाट म यहाँबाट, बाट बाट मिलेको छ घाट यसरी नढाट, कहाँबाट सबै माताको गर्वबाट, म हराएको मान्छे कसले भेटाउन खोज्छ र, म हराएको मान्छे कसले भेटाउन खोज्छ र, जसको मनभित्र म छु उसले त कहाँ पो खोज्न पर्छ र, जसको मनभित्र म छु उसले त कहाँ पो खोज्न पर्छ र, तन मन जहाँ छ त्यहाँ इच्छा पूरा हुन्छ, तन मन जहाँ छ त्यहाँ इच्छा पूरा हुन्छ, गए भेटाउँछ नगए भेट्न आउँदैन, छरिएको छ जतासुकै बटुल्नेको भाग्यमा आउँदैन ऊ बटुल्न भाग्यमा छैन भनेर, डल्लै आकाशमा माथि छानो बनेर ओठ दिएकै छ, घाम जुन ताराहरू तातो उज्यालो दिएकै छन्, पृथ्वीमा म पुरै टेक्न रमाउन पाएकै छु, गरुङ्गो घमण्ड बोकेर आफूलाई थिच्नेहरू रोजी रहेका हुन्छन्, आफू जस्तै काँड साटासाट गर्ने समान योगीहरू, दिँदैनन् अरूलाई खेर जान, दिन्छन् बरु आफूभन्दा उपल्लो टहलाई, बाटाहरू थुप्रै हुन्छन्, कुन बाटोले कहाँ पुर्याउँछ, थुप्रै मानिस अनगन्ती विचारहरू, अब टुङ्गो थाहा पाउने कसरी, आतिएर नौ मलाई भेट्न ढिलो हुन्छ, म बाट पनि साक्षात हुन, तिमी त्यहाँबाट म यहाँबाट, बाट बाट मिलेको छ घाट यसरी नढाट, कहाँबाट सबै माताको गर्वबाट यसरी नढाट। अर्को कविताको शीर्षक छ जिन्दगी। जिन्दगीमा हामी कमाउने गर्छौँ, जिन्दगीमा हामी रमाउने गर्छौँ, जिन्दगीमा हामी जमाउने गर्छौँ, जिन्दगीमा हामी घुमाउने गर्छौँ, तर कमाई समाई रमाई छैन कसैको, तर कमाई समाई रमाई छैन कसैको, याद गर्दैनन् उसलाई हामी, याद गर्दैनौँ उसलाई, गर्दा गर्दै पनि नहुने जिन्दगीभरि आशै आशमा जिउने, यसरी गर्दा हुन्छ कि उसरी गर्दा हुन्छ कि, प्रचेष्टालाई जारी राख्दै दिन रातको खटाई, पिठुमा टाउकोमा हातमा बोकेका ती गरुङ्गा बोझहरू, तर पनि पेटभरि शान्तिले खानी चारो मिल्दै